0: आक्से 105 बिंदु 5 एफएम नमस्कार प्रेषित तो आप सुन रहे हमारे विशेष कार्यक्रम राष्ट्र एकता शांति और विकास के नैव आज के इस कार्यक्रम में हम राष्ट्र एकता के महत्व उसके शक्ति तथा देश के शांति स्थिरता और प्रगति में उसके अमूल्य योगदान पर चर्चा करेंगे। आइए एकता भाईचारे और आपसे सम्मान के इस संदेश को आएंगे बढ़ाए और एक मजबूत तथा समृद्ध राष्ट्र के निर्माण में अपनी भूमिका निभाए। नमस्कार प्रेषित हो आप सुन रहे हैं हमारे विशेष कार्यक्रम राष्ट्र एकता शांति और विकास के नैव आज के ऐसा कार्यक्रम में हम राष्ट्र एकता के महत्व उसके शक्ति तथा देश के शांति स्थिरता और प्रगति में उसके अमूल्य योगदान पर चर्चा करेंगे। आइए एकता भाईचारे और आपसे सम्मान के ऐसा संदेश को आएंगे बढ़ाए और एक मजबूत तथा समृद्ध राष्ट्र के निर्माण में अपनी भूमिका निभाए। कार्यक्रम के अंत तक हमारे साथ बने रहिए। शांति और एकता सुरक्षित जीवन स्तर विकास तथा कैसे बेहद समाज के समृद्धि के बहुत मूल शर्त है। वे लोगों को एकजुट करने अंतरिक और वैश्विक संकेतकों को दूर करने तथा स्वतंत्रता और राज्य व्यवस्था को सुदृढ़ करने का आधार बनाती है। यह उदाहरण एकता में विविधता के विचार से गहराई से जुड़े हुए है जो विभिन्न संस्कृतियों के शांतिपूर्ण सियासी तत्व के महत्व को रेखांकित करती है। शांति और राष्ट्र एकता ऐसे शब्द है जो सदैव मन को आकर्षित करते हैं और लोगों को गहन चिंता के लिए प्रेरित करते हैं। शांति का कार्य है कि मेल मिलाप बुद्धिमत्ता परस्पर एक समाज और शांतिपूर्ण जीवन के इच्छा। वही एकता कार्य है साधना एक उद्देश्य के लिए संगठित होना तथा राष्ट्र और समाज के प्रति निष्ठावान रहा। एकता समाज के सदस्यों को बीच सहयोग मित्रता परस्पर एक समाज और अखंडता का प्रतीक है। आज के समय में जब दुनिया अनेक वैचारिक और राजनीतिक चुनौतियों का सामना कर रही है राष्ट्र एकता का महत्व और बेहद बढ़ जाता है। ये उस मजबूत स्तंभ के समान है जिसके आधार पर एक सशक्त राज्य का निर्माण किया जा सकता है। तजिकिस्तान गणराज्य में राष्ट्र एकता का विशेष महत्व है। देश में शांति और स्थिरता की स्थापना में राष्ट्र का नेता महामहिम मौली रहमान की भूमिका अत्यंत महत्वपूर्ण रही है। उनके दूरदर्शिता सही सुर दरार राजनीतिक इच्छा शक्ति के कारण विरोधी पक्षों का वर्तों के मेज पर लाया गया और शांति का मार्ग प्रशस्त हुआ। राष्ट्र एकता के राज्य निर्माण को सुदृढ़ करने में भूमिका के बारे में फिलोलॉजी के उम्मीदवार मोहम्मद इकबालतुज़ोदा ने अपने विचार व्यक्त करते हुए कहा,
1: पेशवाई मुअज़्ज़म मिल्लत बरोई रसीदन बा सुलह सलाह किश्वर अस तमामी उन इम्कानियत हाय कि बरोई एक मिल्लत बरोई एक दौलत बरोई एक
0: राष्ट्र के महान नेता ने देश में शांति स्थिरता और राष्ट्र मेल मिलाप स्थापित करने के लिए उन सभी अवसरों और शांतिपूर्ण उपायों का प्रभावी ढंग से उपयोग किया जो किसी राष्ट्र की एकता और राज्य के मजबूती के लिए आवश्यक होते हैं। उन्हें का निरंतर प्रयासों दूरदर्शी नेतृत्व और सुदृढ़ राजनीतिक शक्ति के कारण तजिक राष्ट्र कठिन परिस्थितियों से उबर कर राष्ट्र सौभाग्य और एकता तक पहुंच सका। आज देश का प्रत्येक नागरिक इस शांति और स्थिरता के पहल को अपने जीवन में महसूस कर रहा है। आर्थिक विकास सामाजिक क्षेत्रों के प्रगति महत्वपूर्ण परियोजनाओं का निर्माण तथा अंतर्राष्ट्रीय स्तर पर तजिकिस्तान के बढ़ते प्रतिष्ठा यह सभी राष्ट्र एकता और शांति के वातावरण में ही संभव हो पाए हैं। इसलिए राष्ट्र एकता की रक्षा और उसे और राज्य का सुदृढ़ बनाना प्रत्येक नागरिक का पवित्र कर्तव्य है। हम इस अनमोल उपलब्धि को अपने अंकों को तारे की तरह संरक्षित रखना चाहिए और आने वाली पीढ़ियों तक इसके विरासत پهونچانی جایه راشتا یک تس وطن تر تجکیستان که سبسی مطابور و پالاب دیو میسی ایک هی شنتی ستر تا اور سمجیگ ایک جوتا که کارن هی راشتا راجع ویوستا که نین و مضبوط ہوئی ہے تا تا آرتیک سمجیگ ویگانی گرسانس کرتیک شیدرو که ویکاس کے لیے انو کول پرستاتیا اتپانن ہوئی ہے آج تاجکستان ایک سن پر بہو اور وکاس شیل راشتر کے روپ میں راشتر ستر پر اپنے وشیشت پہچان بنا چکا ہے اور یہ سا پراکرمی راشتر ایکتا کی بومی کا اتیانت مطوا پوری ہے یہ سا مولیا و پلاب دیہے کے رکشا اور روسے اور ادیک صدرر بنانا پرتیک نگری کا پویتر کرتا ویا ہے کہ والاب سے سماج سایوگ اور ایک جوتا کے وطاورن میں ہی ہم اپنے راشتر لکشیوں کو پراپت کر سکتے ہیں راشتر ایک تا شانتی اور سرطا کیسے بھی راشتر کی امولیا سن پتیت ہے کہ وال شانتی سایوگ اور پرنسپارے کا سامان کے وطاورن میں ہی سماجہ کے بر سکتا ہے اپنے راجعہ ویوستہ کو مضبوط کر سکتا ہے اور نگرکوں کے لئے بہتر جیون کی پرستاتیا بنا سکتا ہے تاجکستان کے لوگوں کے لیے راشتر ایکتا کیول ایک سماجک مولیا نہیں بلکہ ایک مہان ایتیاسک اپلبدھی بھی ہے پرتیک نگری کا کرتویہ ہے کہ وہ راشتر اور راجیہ مولیوں کا سمان کرے تتھا سماج میں سدھاو سہیوگ اور ایک جوتوں کو بڑھاوا دے اس وشے پر ہمارے ایک آنیاتی اتحادی برستمی وحوب نے راشتر ایکتا کی بھومیکا کے بارے میں اپنے وچار ویاکت کرتے ہوئے کہا
2: وحدت ملی یکی از رکنهای اصلی هویت ملی ما می باشد ضرورت و اهمیت وحدت ملی رو می
0: تواند راشتر ایکتا ہمارے راشتر پہچان کے پراموکستان بہو میں سے ایک ہے اس کی آوشکتا اور محض کا اندازہ یہ سبات سے لگایا جا سکتا ہے کہ آج کے ہوئے شہر راجنیتک ویوستھا میں کسی بھی راشتر کا سیتاتو ایکتا کے بنا سنبھاو نہیں ہے ایکتا وہ شکیت ہے جو لوگوں کو راشتر مولیو سماج ہیتو اور دیش کے دیگر کالین لکشیوں کے اسا پاس سنگتیت کرتی ہے راشتر ایکتا کے بدولت ہے تاجکستان کے جنتا نے شانتی اور ستارتا ستاپیت کی تدھا دھونک راجہ نرمان اور سماجک وکاس کے لیے مضبوط ادھار تیار کیا ایک وال راجہ کے ستارتا کا سمدھان سدھان نہیں ہے بلکہ سوتنترتا کی رکشہ آرتھک پرگتی اور انتراشٹریہ ستار پر دیش کی پرتشٹھا کو مضبوط کرنے کی بھی گارنٹی ہے اس لیے راشٹر ایکتا کی رکشہ اور اس سے سدھر بنانا پرتیک نگری کا پویتر کرتویہ ہے یہ امولیا راشٹر دھروہا رہنے والے پھر ہیو تک پہنچنے چاہیے تاکہ دیش میں شانتی ستھرتا اور وکاس کی پراکریا نرنتر جاری رہ سکے اتحاس نے سدھا کیا ہے کہ شانتی اپنے آپ استھاپت نہیں ہوتی اس کے پراپت کرنے کے لیے دوردرشی اور ویویک پور نیتی ذمہ داری کی بھاونا تتھا ویکتگت اور سموہگت ہیتوں سے اوپر راشٹر ہیتوں کو پراتھمکتا دینا آوشیک ہے اسی کارن تاجک جنتا کا شانتی اور استھرتا کے لیے کیا گیا پریاس ایک مضبوط آدھار بن گیا جسے سارے راشٹر میل ملاپ راجیہ ویوستھا کے پنرنرمان اور راشٹر سوتنترتا کو سدھر کرنے کی پراکریا سفلتا پورواگ سنپانن ہوئے سن 2024 میں اس ایتیاسک دستاویز پر ہشتاکشر کیے جانے کی 19 ورش پورن ہو رہے ہیں ان ورشوں کے دوران تاجکستان کے جنتا نے سپشٹ روپ سے نبھاو کیا ہے کہ شانتی سب سے بڑا وردن ہے اور راشتر ایکتا راشتر کے سب سے مولیا و نوپلبدھی تتھا سب سے بڑے سنپتیت ہے یہ 19 ورش ویاپک نرمان راجیہ کے سوتنترتا کو سدھر کرنے سماجک آرتھک وکاس کو آگے بڑھانے تتھا تاجکستان گنراجیہ کے انتراشٹریہ پرتشٹھا اور پربھاؤ کو بڑھانے کا کلن رہے ہے یہ وادی راجیہ اور راشٹر کی شانتی تتھا ایکتا ادهارید نیتی که سپال پری نموک و سپشت و روبسه درشتیه. ایسا پراکرم یوان که با میکا ویشی شروب سی مطفا پور هی نی پیر هی کو اپنی دیش که اتحاس جنانا چایی شنتی که مهات کو سمجنا چایی اور مطر با میکی پراتی اپنی زمیداری کو سوی کر کرنا چایی راشتا اکتا سمسیون که سمددهان سوطن ترتا کی رکشا راشتا سرکشا کو مضبوط کرنی اور نیه سپال تا اون که پراپت کرنے میں سایتا کرتی ہے. آج تاجکستان ایک سوطان تر شنتی پریا اور پرگشیل راشا کے روب میں ویکاس کرائے ہے. لوگوں کے جیون ستر میں سودھار ہوا ہے. تدہ شکشا روزگار اور اتام ویکاس کے افسار کا ویستر ہوا ہے. ویسا بھی اپلاب دیا شنتی سرتا اور راشا اکتا کی کارن سنبہاو ہوئی ہے. راشا اکتا وستاو میں ہمارے پویتر دھروہر ہے. ہم سبھی کا کرتویہ ہے کہ اس کے رکشا اپنی آنکھوں کے تاریکی طرح کرے. راشا ایکتا اور راجنیتک سرتا نے نگریک سمجھ کے وکاس لوگوں کے جیون ستر میں سدھار دیش کے سمردھی اور سوتانتر راجیہ کے اجوال بھوشیہ کے لیے مضبوط آدھار پردہن کیا ہے. پریشت اور راشا اکتا کی سے بھی دیش کے سب سے بڑے شکید اور وکاس کے ادھر شیلہ ہوتی ہے. اکتا آپ سے سامان اور بھائیچارے کے بال پر ہی سماج میں شنتے سرتا اور پرگتے سنبھاؤ ہوتی ہے. جب لوگ میلا جلا کر دیش اور سماج کے ہیت میں کاریا کرتے ہیں تب اجوال بھوشیا کا نرمان ہوتا ہے. آئیے ہم سبھی راشا ایکتا کی بھاونا کو اور مضبوط کرے تتھا اپنے دیش کے انتی اور سمردھی میں سکریا یوگدان دے. اسے سندیش کے ساتھ آج کا ہمارے کارکرم یہی سماپت ہوتا ہے. آپ سبھی کے جیون میں سکھ شانتی سمردھی اور سفلتا بنی رہے.